0: सभामुखले समय दिनुभएन। उहाँले नियमावलीलाई छलफलका लागि फेरि समितिमा नलैजाने भन्दै कार्यसूची अगाडि बढ़ाउनु भएको थियो। प्रतिपक्ष सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुखले यही बीचमा केरूनको संशोधन प्रस्ताव अस्वीकृत गर्नु भएको थियो। विपक्षी सांसदहरूले नाराबाजी शुरू गरेसँगै मर्यादा पालक अगाडि आएर उभिएका थिए। होहल्ला र नाराबाजी बीचै सभामुखले प्रक्रिया अगाडि बढ़ाउनु भएको हो। प्रतिपक्षको आक्रोश बढ़दै जाँदा सांसद र मर्यादा पालक बीच तनाव उत्पन्न भएको थियो। राष्ट्रपा सांसद पनि अघि बढ़दा संसदको बैठकमा एक सदस्यले आफू बसेको कुर्सी नै उचालेका थिए। सांसदहरू कुर्सीमा चढ़दा बैठक अत्यन्त अमर्यादित र अस्वाभाविक बन्न पुगेको थियो।
1: अर्थमन्त्री सोनिम वाग्लेले मुलुकका निम्न वर्गलाई राहत दिन शिक्षा स्वास्थ्यमा कर लगाइएको बताउनु भएको छ। सरकारले शिक्षा स्वास्थ्य लगायतका आधारभूत सेवा सुलभ बनाउने नीति लिनुको साटो बजेट मार्फत कर लगाएर नागरिकलाई अतिरिक्त भार थपेको टिप्पणी भइरहेका बेलामा अर्थमन्त्री वाग्लेले कर सम्बन्धी निर्णयको बचाव गर्नुभएको हो। आर्थिक वर्ष 2083-84 को बजेट सम्बन्धमा हिजो आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले ऊर्जा क्षेत्रको पूर्वाधार विकासका लागि स्रोत जुटाउन 5% भ्याट लगाइएको बताउनु भयो। पूर्व अर्थमन्त्रीहरू लगायतसँग केही आलोचकबाट शिक्षा स्वास्थ्य बिजुली लगायतका लगाइएको करका विषयमा धेरै अतिरञ्जित गरियो। समता कर मार्फत मध्यम वर्गलाई न्याक्यो भन्ने पनि आयो। तर बजेटमा हामीले 25 जिल्लाका अति गरीब र मानव विकास सूचाङ्कमा धेरै पछाडि परेका बालबालिकालाई दिँदै आएको पोषण भत्तालाई थापत राखेका छौं, जसको दायित्व 6,50,52,00,00,000 रहेको छ। 6,50,52,00,00,000 रहेको छ, उहाँले भन्नुभयो। अर्थमन्त्री वाग्लेले दलित समुदायप्रति भएको संस्थागत र संरचनागत विभेद अन्त्य गर्न बजेटमा दलित केन्द्रित कार्यक्रम ल्याएको समेत बताउनु भएको छ। उहाँले देशैभरका 3,13,753 दलित बालबालिकालाई पोषण भत्ता दोब्बर गरेको समेत बताउनुभयो। वाग्लेले निम्न वर्गलाई पनि मध्यम वर्गमा स्तरोन्नति गर्ने सरकारको उद्देश्य रहेको समेत बताउनु भएको थियो।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नीतिश नवीनको निमन्त्रणामा आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। पार्टीका केही नेता सहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै लामिछाने दिल्ली जान लाग्नु भएको हो। सभापति लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा सहितको टोली नयाँ दिल्ली जाँदैछ। भारत भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदी सहित सरकारी अधिकारीसँग पनि भेट्ने कार्यक्रम रहेको छ।

0: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बजेटमा नेपाली काठको प्रयोग र व्यवस्थापनका बारेमा समावेश भएपछि सामुदायिक वन अभियान कर्मी खुशी।
1: तुलनात्मक रूपमा अलिक फरक हो, यति यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा, यो यति गहिरिएर आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको।
2: मकैको समर्थन मूल्य नतोक्दा किसानहरू मर्कामा लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
3: यसरी
4: दलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
0: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
3: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
5: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि।

0: ए जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
1: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
0: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
2: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबरहरू।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रदीप अधिकारीको प्रपञ्च अख्तियार प्रमुख हटाउन 10 करोड़ रोक्नेदेखि धम्की र आन्तरिक सञ्जालसम्म शीर्षकमा संगम प्रसाई र गौरव पोखरेलले खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा बजेटले बढ़ायो विद्युतीय सवारीको मूल्य शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। आउँदो आर्थिक वर्षको बजेटमा कर वृद्धि गरेसँगै विद्युतीय सवारीको मूल्य बढ़ने भएको छ। सरकारले विद्युतीय सवारीमा लाग्दै आएको अन्तशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छ। आर्थिक विधेयक 2083 अनुसार सबै खाली सवारीमा अनुसार महसुल 20% कायम गरिएको छ। स्वच्छ पूर्वाधार लगानी शुल्क 2.5%देखि 130% लगाइएको छ। यसमा सड़क निर्माण दस्तुर 5 र मूल्य अभिवृद्धि कर भ्याट 13 र अनुसार 20% थप हुनेछ। त्यस्तै बजेटमा महिला प्राथमिकता कि प्रचारमा शीर्षकमा अर्को खबर प्रकाशित छ, यसलाई आर्या चन्द्रले लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर लिपुलेखदेखि बाँदर व्यवस्थापनसम्म शीर्षकमा समाचार प्रकाशित छ। त्यस्तै आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा अर्थमन्त्री वाग्लेको दावी डीजी पीको अनुपातमा बजेट सानो, जीडीपीको अनुपातमा बजेट सानो, ऋण बारे गलत भाष्य फैलाइयो शीर्षकमा खबर छ भने सर्वीर स्टेशन बनाउने निर्णयबाट पछि हट्यो नागढुङ्गा सुरुङ मार्ग शीर्षकमा अर्को खबर छ। त्यस्तै बजेट कार्यान्वयन भए अर्थतन्त्रले गति लिन्छ चेम्बर शीर्षकमा को भित्र पृष्ठमा श्रुतिजन्य कर बजेटमा 10 यथावतमा 2.5% शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा महिनावारी विभेद कायमी शीर्षकमा खबर छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ढाँचा 6 महिनाभित्र शीर्षकमा अर्को खबर छ। विगत 4 वर्षदेखि अल्पत्र देशकै गौरवको आयोजनाका रूपमा शुरू गरिएको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी 6 महिनाभित्र एकिङ गरिने अर्थमन्त्री डा स्वर्णिम वाग्ले दावी गर्नुभएको छ। आर्थिक वर्ष 2083-84 लागि संघीय संसदको संयुक्त बैठकमा हिजो शुक्रबार बजेट वक्तव्य प्रस्तुत गर्दै वाग्ले दोस्रो विमानस्थल निर्माण प्रक्रिया अगाडि बढ़ाउने बताउनु भएको हो। त्यस्तै जग्गा तथा होटल व्यवसायी इच्छा बहादुर वाग्लेले टागिया बस्तीमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल धेरै वर्षदेखि बन्ने हल्ला गरिए पनि त्यस अनुसार काम नभएको गुनासो गर्नुभएको खबर पनि प्रकाशित छ।
4: त्यस्तै गरी गोर्खापत्र दैनिकको भित्री पृष्ठमा भक्ति विलास पोखरेलले लेख्नु भएको छ, दर्जन भन्दा बढ़ी आयोजना प्रभावित, इन्धन लगायतका निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिले चालु आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने निर्माणाधीन अवस्थाका विकास निर्माणका कार्यक्रमहरूमा गम्भीर रूपमा प्रभावित हुने अवस्था देखिएको छ। डिजेल पेट्रोल र अलकत्ता लगायतका इन्धनको निरन्तर मूल्य वृद्धि भएपछि ठेक्का सम्झौता हुँदाको समयमा भएको दर रेट भन्दा अहिले दोब्बरसम्म मूल्य वृद्धि भएको भन्दै निर्माण व्यवसायीहरू अप्ठ्यारोमा परेका छन् भन्ने खबर छ। त्यस्तै गरी गोर्खापत्र दैनिकै भित्री पृष्ठमा खोटाङबाट रावा खोलामा निर्माणाधीन झोलुङ्गे पुल अल्पत्र परेको छ। खोटाङ

0: करण रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौ। दिगो काठ उत्पादन वनमा आधारित उद्योग जड़ीबुटी तथा गैर कास्ट वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका काममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौ। वन पैदावारको कटानी संकलन ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौ। वन वातावरण उद्योग ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा तीन बीचको असंगति हटाउनेछौ र वन क्षेत्रको कार्बन स्टक इको सिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौ। सामुदायिक वनलाई तोकेरी लेख्दाखेरि तपाईँहरू प्रयोग हुनुभयो
1: एक होइन, समग्र वनको विषयमा पनि सकारात्मक लेख्यो, त्यसभित्र सामुदायिक वनलाई अझै प्रायोरिटी दिएर लेख्यो। त्यसकारण लेखेको कुरा र प्रस्तुत भएको विषयमा हाम्रो अत्यन्तै सकारात्मक हो। हामीले सरकारलाई धन्यवाद पनि दिएका छौँ। मात्रै के हो भन्दा कार्यान्वयनको अवस्था के हो भन्ने कुरामा हामी पर्खिरहेका छौँ।
0: त्यो कार्यान्वयनको कुरा गर्नुभन्दा अगाडि यो जति लेख्यो नि सरकारले त्यो आफ्नै स्वविवेकले लेख्यो कि अथवा अरू सरकारवालाले पनि
1: अरूले के गर्नुभयो आफ्नो ठाउँमा छ। सामुदायिक वन उपभोक्तामा नेपालको तर्फबाट हामी अब निरन्तर रूपमा सरकारसँग भेटघाट गर्ने, सरकारका सरकारवाला जुन साथीहरू हुनुहुन्छ उहाँहरूसँग भेटघाट गर्ने, माननीय कृषि वन वातावरण मन्त्रीज्यूसँग हामी भेट गऱ्यौं, सचिवज्यूसँग लगायतसँग निरन्तर भेटघाटमा हामीले यी कुराहरू उठाइरहेका थियौं। हामीले जे कुरा उठाएर उहाँहरूसँग छलफल गरिरहेका थियौं त्यही कुरा बजेटमा आउँदाखेरि हामी चाहिँ उत्साहित भयो।
0: तर जस्तो अब जति लेखियो त्यो लेखिएको कुरा पनि अहिलेसम्मको बजेटमा यो अलिकति फरक र सकारात्मक हो कि यस्तो सामान्यतया बजेटको बेलामा यस्ता लेख्ने कुराहरू चाहिँ निरन्तर नै भइराखेका छन्, यसलाई तपाईँहरूले अस्वाभाविक रूपमा लिनुभएको?
1: तुलनात्मक रूपमा अलिक फरक हो। यति यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा यो यति गहिरिएर आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ।
2: सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: संसदमा प्रधानमन्त्री बालिनसँग सांसदहरूको प्रश्न उत्तर, नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा गल्ती सच्याउन आग्रह।
2: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित, सरकारको बजेटका कारण विद्युतीय सवारीको मूल्य वृद्धि हुने, उपभोग बढ़ाएर अर्थतन्त्र चलायमान बनाउने सरकारको रणनीति।
3: नागदी र मुस्ताङका होटलहरू भरिभराउ, भरतपुरमा रात्रिकालीन उडान सञ्चालन गरिने, सुदूरपश्चिममा 3 वर्षदेखि जल विद्युत उत्पादन स्थिर।
2: इरानसँग प्रस्तावित सम्झौतामा केही संशोधन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, पूर्ण रूपमा सुनिश्चित नभएसम्म सम्झौता स्वीकार नगर्ने इरानको अडान, लेबनानमा इजरायली सैन्य अभियान तीव्र।
3: र साफ महिला फुटबल प्रतियोगितामा श्रीलंकालाई हराउँदै नेपाल सेमी फाइनलमा, विश्व एसियन क्रिकेट छनौटमा 2 पटक T20 आईमा नेपालको सर्वाधिक योगफल, आईपीएलको उपाधि आरसीबीलाई।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय टाइम्सबाट महेश बास्ताकोटीले चषक्क शीर्षकमा लेख्नु भएको कार्टुनलाई छनौट गरेका छौं। यहाँ तस्विरमा देखिन्छ एकजना घरबेटी जस्ता देखिने व्यक्ति पत्रिका पढ्दै हातमा, युनिट बढ्दा विद्युत खपतमा भ्याट तिर्नुपर्ने लगायतका कुराहरू उल्लेख गरिएको पत्रिका पढ़िरहेका छन्। र यहाँ घरमा बहालमा बस्ने एकजना महिला र उनका बच्चा अगाडि देखिन्छ। यहाँ पंखा पनि बनाइएको छ, चिम जस्तो संकेत पनि बनाइएको छ र यहाँ लेखिएको छ, घरमा बस्ने तिमीहरू अब ढुक्क भए हुन्छ, यो घरमा बत्ती पंखा केही पनि चलाउन पाइँदैन।
3: हौस् त प्राविधिक साथी रवि धिताललाई धन्यवाद, अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: स्मार्ट मान्छे स्मार्ट तरिका मर्मु बैंकको मोबाइल
1: ब्याङ्क असली ओपीसी सिमेंट सिंस 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्शन
3: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो
4: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
5: बेरोजगारीलाई हराउ देशलाई जिताउ
6: रोइ बैंक खुशी बाँडी वर्ष खुशी
7: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
8: ल बाबु हजुरकै हाड भरोसामा फुलमा आँकी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिलो हुन्न भन्छन् भर्खरकी फुल जस्तै छ फुलमाया बाटो बिराउले दिशा देखाउन है बाबु धर्मै लाग्ला
9: हुन्छ हुन्छ पिर नगर्नु म छु
10: दाइ यहाँ बस्नुहुन्छ र
9: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले सालसँग कुरा गरिसकेको छु मान्छे राम्ररी छ भन्दै छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा बुझ्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ 5-7 दिनमा सबै सेटल हुन्छ
10: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त होइन है
9: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ पिर नगर म छु

0: सकम्बरी
1: हजुर तपाईँको नि
0: मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
1: अनि डिनर चाहिँ गर्नुहुन्न
2: लाइट क्यामेरा

0: लाजा किन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी छि कतिन्जेलो यो दलदलमा गालामा रस खन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने हो
1: यस्तो मान्छे कस्तो मान्छे दाइ के फरक छ र तपाईँ र ती मान्छेहरूमा फरक छ र फरक छ र यता हेर्नुहोस् फरक छ र दाइ तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो सहयोग गर्नुभयो सस्तोमा पर्नुभयो उनीहरूले मेरो अभावको फाइदा उठाए मूल्य तिरे महँगोमा परे यही हो फरक तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको आमाले छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो परिवारको जिम्मेवार मेरो हातमा आइपुग्यो एउटा राम्रो कलाकार बनौला नाम कमाउला दाम कमाउला घर परिवार हेरौँला बहिनीहरू पढाउला भनेर आइकै होइन तपाईँहरूले होइन मलाई बाध्यतामा पुऱ्याएको
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने इज्जतै फाल्ने
1: कहाँ लेखेको छ र दाइ इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ तपाईँहरूको चाहिँ इज्जत जाँदैन पाप लाग्दैन पाप लाग्छ भने हामी सबैले लाग्छ मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सतम्बरीजी बोल्नुभयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भनी थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत्भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोग

miedo.

0: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: आफै त महादेव कस्तो केला पर बिहे गर्न विनाशी नगर है सर।
2: आफै त सानो भाइ जुत्सो दाँत झरेको छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
3: नगर्ने त बिहे
4: नगर्ने नगर्ने

0: राम्री केटी बिहा गराए केटा हो जीवन जिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै नगर माउली आउने, तिमी जुत्ने खाट काटे टुरिस्ट स्ट्यान्ड बनाउने
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: शिष्य आज नै क्या हो यार, फोन फोन लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसकेको छ
1: भने हामी बिस्किस छौँ।
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको हो नि त,
1: ऊ आइहाल्यो नि।

सुन्नुहोस् न, के भन्थ्यो, आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन रे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई?

0: नहीं होता हो।
1: अघि त कुजीमा खुब नाच्छु भन्थ्यो त, जाउँ न त नाच।
2: अब नाच्छु त भने भन्ने आफूलाई भजन कीर्तन गर्न आउँदैन, यो यहाँ मोडर्न नाच चाहिँ गर्न पाउँदैन।
1: यो खुट्टो चिलाएर है साक साक साक साक साक भइरहेछ, यसो देखाइदिन्छु चिया हो,
2: जाउँ न त।
1: यो भजन कीर्तन चाहिँ एकैछिन है, अब हाम्रो पालो हाम्रो पालो ल केटी हो, अब थर्ड जेनेरेसनको भजनको पालो।

0: बिर्सेकी छैन अमर, त्यो दिन पनि मलाई राम्ररी याद छ। तिमी मसँग कम्मर मर्कै मर्कै नाचेका थियो, वास्तवमा तिमी राम्रो नाच्छौ।
1: नाच्न मात्र होइन कमरेड गोमा, नचाउन पनि आउँछ मलाई।
0: याद छ त्यो दिन?

0: लबडा भेरेसँग छ तुलसी भ
1: यो के तान भेली खै तान छाउँदै
0: छाउँदै
1: छ
0: मान्छ
1: मान्छ छैन

0: एकदमै हुन्छ अझ बढी रिफ्रेसिङ। किन्नुहोस् 400 ml मात्र रु 50 मा।
1: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: रुक्सना कति छिटो सुतेको आमाको भिडियो हेरेको अब सुत्ने
1: मैले त हामी दुईजना महिनामा घुम्न गएको पो देखिरहेको थिएँ सप्तर
0: हो र
1: कति मजा आउने थियो
0: ए ल अब सुतौँ
1: एकदम
2: हेरिरहेको हेरिरहेको अब आई खुसना

यो संसार कस्तो विडम्बना, साँच्चै नै आज कति धेरै माया प्रेममा फसेर केही समयमा भेट्छन् अनि छुट्छन्। अचम्म लाग्छ यो संसारलाई देखेर, तर पनि केही छैन, आखिर यस्तै रहेछ जिन्दगी। कसैको जीवनमा मिलाप हुन्छ, कसैको जीवनमा छुट्छ अनि रुवावासी मिलाप हुन्छ। यस्तै छ यो स्वार्थी संसार, हो यस्तै छ यो स्वार्थी संसार।

दर्शकबिन तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ विमलराज छेत्री र विष्णु माझीको समुदुर स्वरमा अनि युवराज भूषालको लय र सूर्य कुमार छेत्रीको उत्कृष्ट शब्द सृजनामा रहेको चर्चित नेपाली लोकदोहोरी गीत मनको झोको

लोनुको कारण छ सपना मरे मैले पुरी दिए खाडलमा सोच ठुलो तर रहर थिए साधारण आफूबाट आफै साइड भइरहेछु टाढा म बिर्सिए बाटो बिर्सिए कता जान छ वर्तमान भोगाईले खोसी

0: वेलकम चाहिँ हेरे गाई तर्छ यसरी देखि आइपुग्यो त
1: आउनलाई पहिला पुल त भन
0: पुल त उपारी बनिसक्यो रे हिँड्न पो कहिले दिन्छन् भन्ने लाग्यो मेरो मायाको चिनो
2: वारिगाम जोड्ने र पारिगाम जोड्ने बागमतीको पुलको उद्घाटन छ सबैजना भेला हुनुहोस्।

0: पार्थिवास एफएम समय सूचन। यो पार्थिवास एफएम को समय हो, अहिले साँझ 6 बज्यो।
1: छ बजेको नेपाली खबरमा खबर सहयात्री समस्या मोतेसँगै उषा किरणको नमस्कार। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदन अवरूद्ध, बजेटमाथिको छलफल प्रभावित, सदनमा अमर्यादित गतिविधि गर्ने सांसदमाथि जाँचबुझ गर्न समिति गठन,
2: भारत भ्रमणमा रहेका राष्ट्रपा सभापति लामिछाने र प्रधानमन्त्री मोदी बीच बुधबार सम्वाद हुने, अमेरिकी उप विदेश मन्त्री साराको परराष्ट्र मन्त्री खनालसँग भेटवार्ता, लगानी र व्यापार बढ़ाउने विषयमा छलफल, नेपालको स्वास्थ्य क्षेत्रमा प्राविधिक सहयोग गर्न चीन तयार,
1: दैलेखमा जीप दुर्घटना हुँदा कालीकोटका 3 जनाको मृत्यु, पोखराको सेती नदीमा निर्माणाधीन पुलको काम छिटो सक्न ताकेता, कमला नदीको पुननिर्माणको माग गर्दै मधेस प्रदेश सभा भवन घेराउ, काठमाण्डु महानगरको सहकारी विभागमा 6,000 बढ़ीको उजुरी, झण्डे पाउने 5 अर्ब बचत रकम फिर्ता गर्न माग,
2: रूसद्वारा आगामी नोभेम्बर 30 सम्म हवाई इन्धन निर्यातमा पूर्ण प्रतिबन्ध, मध्य एसियाली मुलुकहरू प्रभावित, रूसी तेल बोकेको प्रतिबन्धित ट्याङ्कर फ्रान्सेली नौसेनाको नियन्त्रणमा, कक्रोच जनता पार्टी भारतमा आन्दोलनमा, दिल्लीमा प्रदर्शन गर्दै,
1: र दायित्व उल्लंघन गरेपछि क्यानेडा क्रिकेटमाथि आईसीसीको कार्यवाही, तत्कालका लागि निलम्बन, फिफा विश्वकपमा नयाँ नियम लागू गरिँदै अनुशासनमा थप कडाई, मुख छोपेर विवाद गरे वा मैदान छाडे सिधै रातो कार्ड।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबाले पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी साडी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्रीको अभिव्यक्तिले चौतर्फी विरोध सम्बन्धी खबरबाट, प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि छिमेकी मुलुक भारतको सीमा मिचेको भन्दै संसदमा दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको छ। हिजो प्रतिनिधि सभा बैठकमा आकस्मिक रूपमा प्रश्नोत्तरका लागि रुस्तममा पुगेका प्रधानमन्त्री शाहले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्नुभएको थियो। उहाँको यही अभिव्यक्ति अहिले सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई भारी परेको छ। प्रधानमन्त्रीको स्वर विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले कड़ा विरोध जनाएका छन्। यसै विषयमा साझा धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले आज बिहान विपक्षी दलहरूको बैठक बोलाएको थियो। बैठकले प्रधानमन्त्रीले नै देशको सीमामाथि धावा बोलेकाले प्रष्टीकरण दिनुपर्ने माग गरेको छ। सोही बैठकको निर्णय अनुसार नै आज सदनमा विपक्षी दलहरूले पटक पटक अवरोध गरेका छन्। उनीहरूको पटक पटकको अवरोधका बीच प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक भोलिसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको हो। यसअघि सोमबार बसेको बैठक विपक्षी दलहरूको विरोधका कारण 15 मिनटका लागि यसअघि आजको बैठक विपक्षी दलहरूको विरोधका बीच 15 मिनटका लागि स्थगित भएको थियो, तर पुनः शुरू भएको बैठकमा पनि विपक्षी दलहरू

0: अवरोध जारी राखेपछि संसदको काम कार्यवाही अघि बढ़न नसकेको हो।
1: प्रतिनिधि सभामा आइतबारको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको छ। आइतबारको बैठकमा केही सांसदले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक हानि नोक्सानी एवं क्षति पुर्याउने कार्य गरेको भन्दै घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको सभामुख टोल प्रसाद आर्यले जानकारी दिनुभयो। संसद बैठकमा भएको भौतिक हानि नोक्सानी एवं क्षतिको मुसुल्का तयार भएकाले यस विषयमा जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन तयार पार्नका लागि प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन हो। समितिको सदस्यमा संघीय संसद सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहनु भएको छ। सभामुख कार्यालयले समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 उपनियम 4 बमोजिम घटनामा संलग्नलाई आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने बताउनुभयो।
0: नेपाल भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभामा सांसदहरूले अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकको आकस्मिक समय सकिए लगत्तै सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी र अवरोध गरे। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संसदको नियमित कार्यसूची अगाडि बढ़ाउन पटक पटक गर्नुभएको आग्रहलाई अस्वीकार गर्दै सांसदहरूले निरन्तर विरोध जारी राखेपछि बैठक भोलि दिउँसो 1:15 बजेसम्म का लागि स्थगित गरिएको हो। प्रधानमन्त्री शाहको भनाईलाई लिएर विरोधमा अहिले सड़कदेखि सदनसम्म प्रदर्शन भइरहेको छ। हाल राष्ट्रिय सभामा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको एक सीट पनि प्रतिनिधित्व छैन। यता प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दल नेकपा एमाले र नेपाली कंग्रेस निकट नेपाल विद्यार्थी संघ नेभी संघले काठमाण्डुमा विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री शाहको अभिव्यक्तिले देश र जनताको शिर निहोरिएको भन्दै उक्त अभिव्यक्ति सच्याउन माग गरेर नेकपा एमालेको काठमाण्डु जिल्ला कमिटिले आज काठमाण्डुको माइती घर मण्डलामा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको राजीनामा समेत माग गरेको छ। यो अभिव्यक्ति नसचिआएसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ। यसै गरी प्रधानमन्त्री शाहको सीमा सम्बन्धी भनाईप्रति विरोध जनाउँदै नेभी संघले पनि आजै सिंहदरबारको दक्षिणी गेट अगाडि प्रदर्शन गरेको छ।
1: जनता पार्टी भाजपाको निमन्त्रणामा 5 दिने औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली पुग्नु भएको छ। दिल्ली स्थित विमानस्थलमा उहाँलाई भाजपाका महासचिव अरूण सिंह र विदेश विभाग प्रमुख विजय चौधरीले स्वागत गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले भोलि भाजपा मुख्यालयमा भाजपाका अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यसै गरी सभापति लामी छानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पर्सि बुधबार उच्च स्तरीय भेटवार्ता गर्ने तय भएको छ। यसका साथै उहाँले विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।
0: अमेरिकी उप विदेश मन्त्री साराबी रोजर्सले परराष्ट्र मन्त्री शिशिर खनालसँग आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ़ बनाउने तथा विशेष गरी लगानी व्यापार संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। दक्षिण तथा मध्य एसियाली भ्रमणका क्रममा नेपाल आउनुभएको उप विदेश मन्त्री रोजर्सले नेपाल बसाईका क्रममा विभिन्न सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि चीनका नवनियुक्त राजदूत चाङ माओ मिङबीच आज शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा नेपाल चीन स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप सुदृढ़ बनाउने विषयमा छलफल भएको छ। सो अवसरमा चीनिया राजदूत चाङले चीन सरकार नेपालको परम्परागत चिकित्सा प्रणाली जनस्वास्थ्य स्वास्थ्य पूर्वाधार तथा खाद्य स्वच्छताका क्षेत्रमा प्राविधिक सहयोग विस्तार गर्न तयार रहेको बताउनु भएको छ।
1: दैलेखको भैरवी गाउँपालिका साथ कालगौडामा बलेरो जीव दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य 5 जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परि कालीकोटको शुभ कालिका गाउँपालिकाका 36 वर्षीय चालक कलबहादुर रोकाया, 39 वर्षीय मित्र सुनार र 60 वर्षीय पुल 30 शराब बिकाको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनाका घाइते मध्ये सुमत बिक र नयना सुनवारको अवस्था जटिल रहेकाले उनीहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ भने बाँकी घाइतेको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। आज दिउँसो सुर्खेतबाट कालीकोटका लागि छुटेको 8 जना यात्रु सवार सुप 01001449646 नम्बरको जीपको ब्रेक फेल भई सड़कबाट करिब 400 मिटर तल खसेको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: account open. Activate any carobar. Sachile sanga. Busy life easy, but now they hurry din. Global Smart Plus Life ko pesma banking.
1: गाइस, एक चियाको 30 रुपियाँ कस्तो महँगो. आजकल त केही कुरामा पनि पैसा असुल नहुने.
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ. अनि भएन त पैसा असुल
1: गजब रहेछ. अब म पनि पैसा असुल गर्छु.
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्. एनसेल नेपालकै लागि.
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
4: अब बाँकी खबर. पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको पृथ्वी चोक स्थित सेती नदीमा निर्माणाधीन पुलको स्थलगत अवलोकन गर्नु भएको छ. पोखरा मोगलिन राजमार्ग सुधार आयोजना अन्तर्गत बनिरहेको उक्त पुलको भौतिक प्रगति बुझ्न मन्त्री लम्सल आज पर्यटन मन्त्री सहित निर्माण स्थल पुग्नु भएको हो. अवलोकन पछि मन्त्री लम्सालले आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताउँदै आवश्यक सहयोग गरेर काम छिटो सम्पन्न गर्न ताकेदा गर्नुभएको छ. 2079 सालमा सम्झौता भएको यो पुल चिनिया सामग्री आपूर्तिमा ढिलाइ र स्थानीय जग्गा व्यवस्थापनको विवादका कारण दुई पटक म्याद थप भइसकेको छ.
5: हुलाखी राजमार्ग अन्तर्गत निर्माण नसकिँदै भत्किएको कमला नदीको पुल पुनः निर्माणमा प्रदेश सरकारले चासो नदेखाएको भन्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिराहा र धनुषाले आज जनकपुरमा स्थित मधेश प्रदेश भवनमा सभा घेराउ गरेका छन्। प्रदेश सभामा नीति तथा कार्यसमा छलफल चलिरहेको बेलामा आन्दोलनकारीहरूले मुख्य गेटमा प्रदर्शन र नाराबाजी गरेका हुन्। संघीय सरकारको उपेक्षामा गरेको कमला पुललाई प्रदेश सरकारले समेत प्राथमिकतामा नराखेको भन्दै पीड़ित जनता आक्रोशित बनेका छन्।
4: संघीय सरकारले देशभरका 11 वटा कृषि उपज थोक बजारमा भएको अतिक्रमण हटाउन परिपत्र गरेको छ. कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले सुनसरीको धरानतिर स्थित कृषि उपज बजार व्यवस्थापन समिति सहित देशभरका 11 वटा समितिलाई परिपत्र जारी गर्दै अतिक्रमण हटाउन भनेको हो. विभागले बजार क्षेत्रभित्र अतिक्रमणको अवस्था अध्ययन गरी जग्गा खाली गराउन अटेर गरे स्थानीय तह र प्रशासनसँग समन्वय गरेर कानूनी प्रक्रिया अगाडि बढ़ाउन भनेको छ. यता धरानोपा महानगरपालिकाले भने सुकुम्बासी परिवारलाई बलपूर्वक हटाउने पक्षमा नरहेको स्पष्ट पारेको छ. कार्यवाह नगर प्रमुख आयन्द्र विक्रम बेघाले आफ्नो कार्यकालमा कसैलाई पनि घरबारविहीन नबनाउने प्रतिबद्धता जनाउनु भएको छ.
5: काठमाडौँ महानगरपालिकाको शहरी विभागमा 4,77 करोड़ रूपियाँ भन्दा बढ़ी बचत रकम फिर्ता गराई पाउन 6,300 भन्दा बढ़ी बचतकर्ताले उजुरी दिएका छन्। विभागका अनुसार गत वैशाख 17 गतेदेखि हालसम्म परेका निवेदनका आधारमा यति ठूलो परिमाणमा माग दावी आएको हो. रकम फिर्ताको माग गर्नेमा दैनिक 500 देखि 1,000 रूपियाँसम्म बचत गर्ने साना बचतकर्ता धेरै रहेका छन्। उजुरी दिने मध्ये 1,00,000 देखि 5,00,000 रूपियाँसम्म बचत गर्ने साना बचतकर्ताको संख्या 78% रहेको महानगर सहकारी विभाग का प्रमुख ध्रवराज काफ्रेले जानकारी दिनुभयो. महानगर छमा संचालित बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट सहकारीले 34 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ भने आगामी 1 महिनाभित्र 5,00,000सम्म बचत गर्नेको रकम फिर्ता दिने योजना बनाएको छ. महानगरले ठूला बचतकर्ताको हकमा संस्थाका संचालक र ऋणीहरूलाई ताकेका गर्दै छलफल र मेलमिलाप मार्फत बचत फिर्ता गराउने प्रक्रिया अगाडि बढ़ाएको छ.
4: नेपाल चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी जून 4 तारीखदेखि काठमाण्डु र चीनको सेन्जन शहर बीच सीधा उडान शुरू गर्ने भएको छ. चीनको सिलिकन भ्याली मानिने सेन्जेनसँग सीधा उडान जोड्दै कम्पनीले आफ्नो क्षेत्रीय सञ्जाल विस्तार गर्न लागेको हो. कम्पनीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सेन्जेन स्थित बाओआन अन्तर्राष्ट्रिय विमानस्थल बीच हप्तामा 2 वटा उडानहरू सञ्चालन हुनेछन्। काठमाण्डुबाट प्रत्येक मंगलबार र बिहिबार राति 9:45 र सेन्जेनबाट प्रत्येक बुधबार र शुक्रबार बिहान 9:45 उडान हुने तालिका सार्वजनिक गरिएको छ.
5: पोखराबाट मुस्ताङसम्म पुग्ने सड़क यात्रा सहज बनेपछि पर्यटकीय र धार्मिक क्षेत्र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको भीड़ लागेको छ. सड़क पहुँच विस्तार र यातायात सुविधा सहज भएसँगै विश्व प्रसिद्ध मुक्तिनाथ मन्दिर र कागबेनी धाममा दर्शनार्थीको उल्लेखनीय घुइचो लागेको हो। मुक्तिनाथ मन्दिर परिसरमा पुग्ने श्रद्धालुहरू 108 धारामा स्नान गर्ने र दर्शन गर्ने कार्यमा व्यस्त देखिन्छन्। यस्तै पितृ उद्धारको विश्वास सहित कालीगण्डकी नदी किनाराको कागबेनी धाममा श्राद्ध तथा तर्पण गर्ने भक्तजनको आकर्षण बढ़ेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले आगामी आर्थिक वर्षमा करिब 16 खर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले आज आयोजना गरेको बजेट पछिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वागले 5 वर्षको अवधिलाई हेरेर बजेट ल्याइएको र यसले 7% आर्थिक वृद्धि कायम गर्ने दावी गर्नुभएको छ। विद्युतमा लगाइएको मूल्य अभिवृद्धि करबाट सरकार पछाडि नहट्ने प्रश्न पार्दै मन्त्री वाग्लेले अन्तिम उपभोक्तालाई मार नपार्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभएको छ।
2: रकम फिर्ता नपाएपछि कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताले आज नेपालगंज स्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडि धरना दिएका छन्। बैंकको केन्द्रीय कार्यालयबाट विरोध र्याली शुरू गरेर आक्रोशित बचतकर्ताले राष्ट्र बैंकको कार्यालय घेराउ तथा नाराबाजी र धरना गरेका हुन्। बाँके बर्दिया र दाङका 19 शाखाका पीड़ित ग्राहकहरू तत्काल आफ्नो निक्षेप फिर्ताको माग राख्दै आन्दोलनमा छन्।
1: आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आज शेयर बजार नकारात्मक देखिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ 15 गते संसदमा प्रस्तुत गर्नुभएको बजेटप्रति लगानीकर्ताहरू असन्तुष्ट रहँदा नेप्से परिसूचक 26.72 अंकले घटेर 2,755.37 बिन्दुमा झरेको छ। बजार घटे पनि आज कारोबार रकम भने सन्तोषजनक रहँदै 5,61,43,00,000 रूपियाँ भन्दा बढ़ीको शेयर किनबेच भएको छ। आज दिनभर भएका कारोबार मध्ये 233 कम्पनीको शेयर मूल्य घट्दा जम्मा 35 कम्पनीको मात्र मूल्य बढ़ेको छ।
2: अब विदेशका खबर। युक्रेनी आक्रमणका कारण ऊर्जा पूर्वाधारमा क्षति पुगेपछि रूसले आगामी नोभेम्बर 30 सम्मका लागि हवाई इन्धन निर्यातमा प्रतिबन्ध लगाएको छ। रूसी सरकारले आज वक्तव्य जारी गर्दै घरेलु बजारमा इन्धनको मूल्य र आपूर्ति स्थिर राख्न निर्यातमा प्रतिबन्ध लगाएको जनाएको छ, जसका कारण मध्य एसियाली मुलुकहरू प्रभावित हुने भएका छन्। यता एटलान्टिक महासागरको अन्तर्राष्ट्रिय जल क्षेत्रबाट रूसी तेल बोकेको प्रतिबन्धित ट्याङ्कर टागोरलाई फ्रान्सेली नौसेनाले नियन्त्रणमा लिएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल मैक्रोनले रूसले युद्धका लागि आर्थिक स्रोत जुटाउन प्रतिबन्ध छलेर यस्ता जहाज चलाएको आरोप लगाएका छन्।
1: भारतमा सामाजिक सञ्जाल मार्फत उदाएको कक्रोच जनता पार्टी सीजेपीले आन्दोलनको घोषणा गरेको छ। हालै सार्वजनिक भएको एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र चुहावत प्रकरणलाई लिएर शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै पार्टीले आगामी शनिबारदेखि नयाँ दिल्लीमा धरना कार्यक्रम शुरू गर्न लागेको हो। पार्टीका संस्थापक अभिजित दीपकले अमेरिकाबाट भारत फर्किए लगत्तै आन्दोलन शुरू गर्ने तयारी छ। बेरोजगारी, भ्रष्टाचार र परीक्षा प्रणालीको कमजोरी विरूद्ध केन्द्रित यस दलले अवकाश प्राप्त प्रधान न्यायाधीशलाई राज्यसभामा नियुक्ति नगर्ने र संसद तथा मन्त्री परिषदमा 50% महिला प्रतिनिधित्व हुनुपर्ने लगायतका 5 सूत्रीय माग अघि सारेको छ। आन्दोलनको घोषणासँगै भारतभर सुरक्षा सतर्कता बढ़ाइएको छ।
2: अब खेलकुद। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सदस्य दायित्वको गम्भीर उल्लंघन गरेको भन्दै क्यानाडा क्रिकेट बोर्डलाई तत्काल प्रभाव रहने गरी निलम्बन गरेको छ। क्यानाडा क्रिकेटमा देखिएको प्रशासनिक तथा सुशासन सम्बन्धी समस्याका कारण आईसीसीले यो कदम चालेको हो। निलम्बन गरिए पनि खेलाड़ीको हितलाई ध्यानमा राख्दै क्यानाडाका राष्ट्रिय टोलीहरू आईसीसीका प्रतियोगितामा सहभागी हुन पाउनेछन्।
1: आगामी 2026 को फिफा विश्वकप फुटबल प्रतियोगितालाई अझ छिटो, निष्पक्ष र रोमाञ्चक बनाउन फिफाले 18 नयाँ नियमहरू लागू गर्ने भएको छ। खेलमा समय खेर फाल्ने प्रवृत्ति घटाउन थ्रो इन र गोल किकमा 5 सेकेण्ड, गोलकिपरका लागि 8 सेकेण्ड र खेलाड़ी प्रतिस्थापनका लागि 10 सेकेण्डको समय सीमा तोकिएको छ। नयाँ नियम अनुसार गोलकिपर घाइते हुँदा अन्य खेलाड़ीहरू रणनीतिका निर्देशन लिन प्रशिक्षक कहाँ जान पाउने छैनन्। त्यस्तै भिडियो सहायक रेफ्रीको अधिकार क्षेत्र विस्तार गरी दोस्रो पहिलो कार्ड र गलत कर्नरको समेत समीक्षा गरिने भएको छ। अनुशासनमा थप कड़ाई गर्दै मुख छोपेर विवाद गरेमा वा रेफ्रीको विरोधमा मैदान छोडेमा खेलाड़ीलाई सिधै रातो कार्ड देखाइने फिफाले जनाएको छ। जादाजादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदन अवरूद्ध, बजेटमाथिको छलफल प्रभावित, सदनमा अमर्यादित गतिविधि गर्ने सांसदमाथि जाँचबुझ गर्न समिति गठन।
1: भारत भ्रमणमा रहेका राष्ट्रपा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच बुधबार संवाद हुने। अमेरिकी उप विदेश मन्त्री साराको परराष्ट्र मन्त्री खनालसँग भेटवार्ता, लगानी र व्यापार बढ़ाउने विषयमा छलफल। नेपालको स्वास्थ्य क्षेत्रमा प्राविधिक सहयोग गर्न चीन तयार।
2: दैलेखमा जित्दै

गर्ने छैन गडबड माया हुन दिन्न खडबड छु तिमीलाई पानी पुरी बदम हाला चटपट केटाहरू सबै साइको म मात्र छु नर्मल तिम्रो लागि छोडिदिन्छु साइकोहरूको सर्कल कालो कालो क्यास तिम्रो सिलिक परेको गुलाबी त्यो अष्टोची निचिका हाँसेको बाटुली त्यो कलर तिम्रो लिचिकल

अति अति दामी अति बवाल अति बवाल त्यो राइम्सहरू एकदमै मिठो थियो, टक्कसँगले दिमागमा बिट बस्ने खालको होइन, अनि भनौँ ओभरअल रमाइलो होइन, एकदम भनेर हाँस उठ्ने खालको कमिक स्टाइल पनि थियो है, सबै चिजको कम्बिनेसन, अनि तपाईँको स्टेज पर्फर्मेन्स चाहिँ एकदमै बवाल छ क्या। थ्याङ्क यू सो मच दादा।

पहाडहरू फर्काउँदैछन् याद रुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झझलको म देख्दैछु मनले के दोष छैन कलमको भन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो सपनाका सहर मेरा झिलिमिली छन्।

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु, साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्ने छु हाम्रो जिन्दगीको कथा, यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म जाँच दिन, जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ।

0: शिष्य आउँदैन क्या यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भयो, सिक्छ
1: भने हालेको बेसी झन्
2: न्यु मेम्बर आएको थियो, न्यु मेम्बर लिन गएको हो नि त,
1: ऊ आइहाल्यो नि

0: सुन्नुहोस् न
1: भन्नुहोस् न
0: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई
2: दाई

0: कोलगेट म्याक्स फ्रेस कुलिङ क्रिस्टल भएको,
1: त्यो त मेरोमा पनि होला।
2: यो कुलिङ क्रिस्टल कहाँ छ?
3: कुलिङ क्रिस्टल मात्र कोलगेट म्याक्स फ्रेसमा छ, जसले दिन्छ म्याक्सिमम फ्रेसनेस। कोलगेट म्याक्स फ्रेस

0: म त सक्दिनँ हिँड्न यहाँ। कति दिन लाग्छ अन्त?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र
2: यसको हिँडाइले त चार दिनमा नै पुग्न जानिनँ।

घरको केटा अझ परिवारको जेठा, अरू भन्दा फरक मेरो अलि चरको व्यथा, सफलताको खोजी गर्दै रगड्दा यी हातहरू, बदलिँदै गए मेरा हत्केलाको रेखा। म त गरिब घरको केटा अझ परिवारको जेठा, अरू भन्दा फरक मेरो अलि चरको व्यथा, सफलताको खोजी गर्दै रगड्दा यी हातहरू, बदलिँदै गए मेरा हत्केलाको रेखा। म यो बिग्रिरहेको समाजबाट निस्किरहेको प्रकाश, म ग्रीष्मयाममा शीतल छर्न सृष्टि भएको बतास, यो मनको आँखा बिक्री गरी अन्ध हुने।

अपोजिट दौडिँदै आए म तर्फ कठिनाई र बाधा मैले पहिलो चोटि भुइँमा आफ्नो बानी सारा दिन बानी परिसक्यो हान्ने दामी खालको डिस साह्रै मिठो लाग्ने मलाई सानैदेखि बिफ भोटेको छोरा हुर्के

घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा मलाई बाबुआमाको गरिबीमा शरम भएन दाजुभाइको प्रगतिमा जलन भएन बदन

0: नाच्यो त दाइ अमिता पुजमा खुब नाच्छु भन्दै थियो जाउँ न त नाच
1: अब नाच्छु त भने भन्ने आफूलाई भजन कीर्तन गर्न आउँदैन
0: यो यहाँ मोडर्न नाच पनि गर्न पाउँदैन यो खुट्टो चिलाएर है साक साक साक साक साक भइरहेछ यसो देखाइदिन्छु के हो
1: जाउँ न त
0: यो भजन कीर्तन चाहिँ एकैछिन है अब हाम्रो पालो हाम्रो पालो ल केटी हो अब थर्ड जेनेरेसनको भजनको पालो

0: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: आफै त महादेव कसले देला पर बिहे गर्न बिना सिटी नगर है सर।
2: आफै त सानो भाइ दुधको दाँत झरेको छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
3: नगर्ने त बिहे
4: नगर्ने न।

0: शिष्य आउँदैन कि क्या हो यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो झन्
1: भने हामीले बेसी झन्
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको हो नि त,
1: ऊ आइहाल्यो नि

0: भन्छ पत्रकार
1: सुन्नुहोस् न
0: भन्नुहोस् न
1: के भन्थ्यो आज मेरो बहिनी नआउनु भ्याउँदैन रे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउन सक्नुहुन्छ दाई
2: दाई